امام زمانہ کی سلامتی کے لیے ایک دفعہ صلوات بھیج دیں. لا حول ولا قوة الا باللہ العلی العظیم. حسبنا اللہ ونعم الوکیل نعم المولا ونعم النصیر. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ الذی یؤمن الخائفین وینجی الصالحین ویزع المستکبرین ویہلک ملوکا ویستخلف آخرین. والصلاۃ والسلام علی رسول ثقلین محبوب رب المشرقین والمغربین جد الحسن والحسین نبینا سیدنا ابوالقاسم محمد. وعلى آل الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأرضين روحي وارواحنا لتراب مقدم الفدا ولعنة الله على أعدائهم أجمعين. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. أما بعد فقد قال الله تبارك وتعالى في كتاب الحكيم والقرآن المجيد وما خلقت الجن والانس الا ليعبدون. صلوات بيت محمد وعلى صل على محمد وعلى محمد. اذان محترم ماہ ربیع الاول کی ابتدا ہو چکی ہے اور بہرحال پاک اور ہند سرزمین کے باشندوں کے لیے سوگ ابھی جاری ہے اور 8 ربیع الاول تک ہم جس طرح جو ہے وہ مجالس کے سلسلے کو جاری رکھتے ہیں اسی سلسلے کی بہرحال دو مجلسوں کے لیے خدا نے آپ مومنین کے درمیان میں توفیق عطا فرمائی ہے. مناسبتیں بہرحال پچھلے ایام میں کافی گزری ہیں اور وفات پیغمبر بھی ہے اور شہادت امام حسن مصطفیٰ علیہ السلام اور امام رضا علیہ الصلوۃ والسلام بھی گزری ہے. بہرحال انہی مناسبت سے کوشش کروں گا کہ بہرحال آپ کے درمیان میں جو ہے وہ گفتگو کی جائے. پروردگار نے انسان کو دو چیزوں کا مرکب خلق کیا ہے یعنی دو چیزوں کے کمبائن جو ہے وہ انسان خلق ہوا ہے. کمبینیشن جو ہے ایک مادے کی ہے میٹر اور دوسرا سول ہے جس کا تعلق مادہ نہیں ہے میٹر نہیں ہے اس کا تعلق دوسرے عالم سے ہے. خدا نے ان دو چیزوں کو بڑی خوبصورتی سے جوڑا ہے اور یہی جڑنا جو ہے وہ انسان کی حیات کو بتاتا ہے. اگر روح تنہا بھی ہو تو ہو ہے رہتی ہے, بدن اکیلا بھی ہو تو بھی کسی کام کا نہیں ہے. دونوں چیزیں جڑتی ہیں تو ظاہری حیات تشکیل پاتی ہے. اور جو ہم لوگ ملاحظہ کر رہے ہیں, میں آپ کے سامنے بیٹھا ہوں, روح میرے بدن کے اندر ہے, روح میرے بدن سے نکل جائے یا تو میں مردہ ہوں یا پھر میں خواب میں ہوں سو رہا ہوں روح, کیونکہ جب انسان سوتا ہے تو روح بدن سے تعلق کو کم کر دیتی ہے, توڑتی نہیں ہے, کیونکہ اگر توڑ دے تو بندہ ختم ہو جائے گا. اس لیے آپ دیکھیں کہ بعض اوقات ہلکا سا سوتے ہوئے ہلائیں اس کو, وہ جھٹکے سے اٹھ جاتا ہے, روح کہیں اور ہوتی ہے, فوراً واپس آ جاتی ہے. لیکن روح کی اپنی خصوصیتیں ہیں, روح کی اپنی خوراک ہے, بدن کی اپنی خوراک ہے, بدن کی اپنی ضرورت ہے. اگر آپ دونوں کو اس کے طریقے سے ڈیل نہیں کریں گے تو دونوں کے اندر نقص پیدا ہو جائیں گے, بیماری پیدا ہو جائے گی. آپ اچھا کھانا نہ کھائیں یا غلط کھانے کھائیں تو آپ بیمار ہو جاتے ہیں. بدن ظاہر ہے ایک حد تک ڈیفینڈ کرتی ہے, پھر آپ جب آپ کا بدن مریض ہوتا ہے تو آپ اس کے ڈاکٹر کے پاس جاتے ہیں, اسپیشلسٹ کے پاس جاتے ہیں, خود علاج نہیں کرتے آپ, کیونکہ آپ کو پتہ ہے کہ میں اس کا ایکسپرٹ نہیں ہوں. ظاہر ہے جو بدن کا علاج کرتا ہے وہ کہیں 4 سال بڑھتا ہے, کہیں 3 سال, ملاتے ملاتے وہ کئی سال لگتے ہیں, وہ ایک اچھا ڈاکٹر بنتا ہے جو آپ کی نفس کو دیکھ کر آپ کی بیماری بتانا شروع کر دیتا ہے. پھر بھی وہ محتاج ہوتا ہے بلڈ ٹیسٹ کا, سی ٹی اسکین کا, ایم آر آئی کا, ایکس رے کا, الٹرا ساؤنڈ, بہرحال محتاجی ہے. لیکن
जब वो रिज़ल्ट आता है आप उसको नहीं पढ़ सकते क्योंकि आपके पास वो तालीम नहीं होती, आप उसके फिर भी मोहताज होते हैं, फिर वही अपनी मर्ज़ी से मेडिसिन आपको बताता है। खूब ये बदन है ज़ाहरी, इसकी लाइफ बहुत छोटी सी है, 60, 70, 80, 100 इससे ज़्यादा आदमी कितना ज़िंदा रहेगा। अब सोचें उसके लिए इंसान कितनी तगोदोह करता है, इस बदन को सही करने के लिए कितने डॉक्टर्स पूरा साल पढ़ते हैं, कितनी मेडिकल यूनिवर्सिटीज रिसर्च करती हैं, और क्या क्या आपके सामने दुनिया में होता है। इसने थोड़े दिन रहना है, फिर भी इतनी उसकी जो है वो इंसान कोशिश कर रहा है। और जिसने हमेशा रहना है, कुरान जिसे कहता है कि हुम फिया खालिदून, तुम हमेशा रहोगे, क्या रहेगा, ये बदन रहेगा? नहीं, बदन तो कुछ और होगा, बेशक किसी का खाका होगा, लेकिन असल जो चीज़ रहेगी वो रूह है। तो उसने जिसने हमेशा रहना है, उसकी बीमारियों का इलाज, उसके डॉक्टर की जस्तजू क्या हमारी ज़िंदगी में है या नहीं है। क्योंकि ज़ाहिर है जहाँ आप देखें ना, कयामत क्या है, कुरान आपके सामने, मतलब सादी सी चीज़ें जो हम जानते हैं, नई चीज़ मैंने आपकी खिदमत बयान नहीं करनी। इंसान मरेगा, खुदा ना खास्ता इंसान ने कोई गलती की हो, कयामत में वो अजाब देखेगा। अजाब मसलन आग है, आग में जलेगा, खूब आग में अगर इंसान जले ख़त्म हो जाए, एक दफ़ा जले ख़त्म हो जाए, लेकिन नहीं, बार बार बदन आएगा। किसके ऊपर आएगा? कोई एक ऐसा सिस्टम, कोई एक ऐसी चीज़ है जिसके ऊपर बदन आ रहा है, तो इसका मतलब है कि तकलीफ़ कौन झेल रहा है? रूह झेल रही है। अब वो जो रूह है, अब खुदा जानता है, क्योंकि खुदा ने ही इंसान को ये दो चीज़ें साथ दी हैं। अब खुदा जानता था कि ये इंसान अपने बदन की तरक्की कर लेगा, मगर अपनी रूह को तरक्की नहीं दे पाएगा। उस रूह की तरक्की के लिए अल्लाह ने 1,24,000 को भेजा, क्योंकि जो वो सिस्टम लेकर आए उस सिस्टम का ज़्यादा ताल्लुक यहाँ से नहीं था। भाई यहाँ मसलन मेरे के नबियों को, नबियों ने तालीम नहीं फरमाया खाओ कैसे पियो कैसे, उन सब अम्बिया ने अपने अपने दौर में सब सिखाया। हज़रत नूह ने किश्ती बनाना सिखा दी, हज़रत इदरीस ने तो बहुत कुछ सिखाया, ज़बाने हैं, टेलर होना है, कपड़े पता नहीं क्या क्या है। हज़रत सुलेमान ने अपना, हज़रत दाऊद ने लोहे को मोड़ना, और हर नबी ने अपने दौर के हिसाब से चीज़ों को बहुत कुछ सिखाया, लेकिन असल हदफ ये बदन नहीं था, रूह थी और रूह है। वरना इमाम ने क्या कहा, सलूनी सलूनी, पूछो जो मुझसे पूछना था तो पूछो, मैं ज़मीन से ज़्यादा आसमान के रास्तों से वाकिफ हूँ। अब जो आसमान के ज़्यादा, और इमाम ने कहा है, वो किसने कहा है कि जो खुद हक है। यार ये नहीं कहा कि कौल हु हक, उसका कौल हक है ना, अरे खुद हक है, खुद हक है, खुद जो हक हो वो ये फरमा रहा है कि ज़मीन से ज़्यादा मैं आसमान के रास्तों से वाकिफ हूँ। अब आसमान में कितने रास्ते हैं, कहाँ कहाँ रास्ते हैं, कैसे कैसे रास्ते हैं, वो हमें कुछ भी नहीं पता, हमें तो उसकी माहियत ही नहीं पता। हमने तो अभी टेलीस्कोप, आहिस्ता आहिस्ता हमारे टेलीस्कोप बढ़ते चले जा रहे हैं, तो अब हम देख रहे हैं कि गैलेक्सी है तो 1,000 गैलेक्सीज हैं, तो पता नहीं क्या क्या है, और इंसान बहरहाल किस तलाश में लगा हुआ है। लेकिन ज़ाहिर उस वक्त अक़ल इतनी रुश्त नहीं की थी, अक़ल इतनी कंपाइलेशन पे नहीं थी, तो उनको पता ही नहीं था कि इमाम से पूछना क्या है। वो उसी हिसाब से पूछ रहे थे, सर पे बाल कितने हैं, फलाना कितना है। हम भी होते तो हमने भी ये करना था, हमने और क्या पूछना था, हमारे अंदर कितना था हम भी वही पूछते। लेकिन इमाम

घर पे जनाजा हुआ है कि घर में क्यों कुछ बन रहा है, कि आप जानते हैं ना, जिसके घर में मैयत हो जाए। बहरहाल बुजुर्गों के और हमारे यहाँ पहले तो यही अदब और एहतराम हुआ करता था कि जिसके घर जनाजा उसके कई दिन तक उसके घर में चूल्हा नहीं जलता था, लोग खाना देते थे, ख्याल करते थे। वहाँ पे भी तसव्वुर ये आया होगा कि दरवाजा, ये धुआं जो उठ रहा है घर से, ये तो अभी जनाजा इस घर से हुआ। लेकिन क्या पता किसी को ये जो धुआं उठ रहा था ना, ये उस कौम की उस अजर का था जो दे कर गई। हाँ दादारा ने मोहतरम, न जाने किस तरह आए होंगे, जहाँ मलाइका भी जो है वो इजाजत के बगैर नहीं आते थे, किस तरह आए। मैं नहीं पढ़ूंगा उस तरह मसाए बहरल अयाम अयाम में ही है, लेकिन हाँ दादारा ने मोहतरम आने वाले आए। जब पूछा गया कि कौन, तुम नहीं जानते कि मैं फातिमा हूँ, लेकिन सामने वालों ने यही कहा कि हो तो हुआ करे, हम तो अंदर आएंगे अगर अबुल हसन नहीं आया। आजादारण मोहतरम, न जाने किस तरह आग लगाई गई, आग लगी, दरवाजे को जो है वो धक्का दिया गया। बस मैं इतना कहूंगा आजादारण मोहतरम, अरे ये वो सैयदजादी उस दरवाजे के पीछे आई कि दरो दीवार के दरमियान आई। बाज रिवायात कहती है कि बीबी जो है वो जमीन पर थी और दरवाजा ऊपर था, और 40 अफराद गुजर कर गए हैं। या बकियतुल्लाह, या साहिबुल ज़मान, माफ कीजिएगा, अभी तक तो सैयद शहदा के गम पड़ रहे थे, लेकिन अय्याम ऐसे ही मजबूर हो गए, क्या करें, कि आपकी जद्दे माजदा का गम सबसे बड़ा गम है। हाँ आज़ादारा ने मोहतरम, मगर उसी हालत में बीबी ने हजरत फिज़ा को यही बुलाया, यही कहा, फिज़ा हमारा मोहसिन शहीद हो गया। हाँ बीबी को जब होश आया तो बीबी ने अपने वजूद को नहीं देखा, अपनी चादर को समेटा, कहा अबुल हसन कहाँ है, कहाँ लेकर गए हैं। रिवायत कहती है कि बीबी कूचे तक आई है, बीबी ने मौला के उस जगह फोपड़े को पकड़ा और पूरी कोशिश की कि ये मौला को लेकर ना जाए, मगर लईनों ने वो ताजियाने लगाए कि जिसके गम आखिर तक बाकी रहे। على لعنة الله على القوم الظالمين وسيعلم الذين ظلموا أي منقلب ينقلبون. پروردگار امام زمانہ کے ظہور میں تعجیل عطا فرما، ہمیں ان کے ناصروں ان کے مددگاروں میں شمار فرما. پروردگار ہماری اس عبادت کو اپنی بارگاہ میں قبول اور مقبول فرما، جہاں جہاں مجلس ماتم عزاداری ذریعے ان کی جان مال عزت آبرو کی حفاظت فرما. پروردگار اس بیماری اس وبا کو انسانیت سے دور فرما، جتنے بھی مریض ہیں ان سب کو بیمار کربلا کے صدقے شفا کاملہ اور عاجلہ عطا فرما. جو جو بھی حاضرین مجلس ہے پروردگار، ان کی ساری جائز خواہشات کو اہل بیت کے صدقے میں جلد سے جلد قبول فرما. پروردگار ہمارے مرحومین کی مغفرت فرما، ان کی قبروں کو جو ہے وہ اچھے اعمال سے منور فرما. پروردگار ہم خطا کار ہیں، گناہ گار ہیں، ہماری ان خطاؤں کو اہل بیت کے صدقے میں درگزر فرما. پروردگار جو ان ایام میں ہم نے عزاداری کی ہے، ہمیں مقصد امام حسین تک پہنچنے کی توفیق عطا فرما. جو جو بھی جہاں بھی ہے بہرحال، اور خاص طور پہ ان مشکلات کے ایام میں ہے، پروردگار اس کے رزق میں اضافہ فرما، اس کے قرضوں کو غیب سے ادا فرما. جو بے اولاد ہیں انہیں اولاد صالح عطا فرما. پروردگار ہمیں صدقہ اہل بیت علیہ الصلوۃ والسلام کا ان بیماریوں کی وجہ سے حرم جو ہے وہ اس طرح نہیں کھلے ہوئے، ہمیں ان اہل حرم کی زیارت کی توفیق عطا فرما. پروردگار ہمیں کوئی غم نہ دے سوائے غم حسین کے. اللہم ارزقنا زیارت الحسین فی الدنیا و شفاعت فی الآخرت. صلوات بیت محمد و آل محمد. اللہم صلی اللہ علیہ وسلم.